0: صرف بزنس پریکٹسز اپنانے کی ترغیب دے رہا ہے اور چیمبر کی ٹریننگ پروگرام اویئرنیس کیمپینز اور مختلف ایونٹس بھی انٹروڈیوس کیے گئے جو یونائٹیڈ نیشن سسٹینیبل ڈیولپمنٹ گولز کو اچیو کرنے میں مددگار ہیں۔ تو یہ تھی میرے پاس آپ کے لیے خبر اور اس کے ساتھ ہی ہم بڑھیں گے کہاں، ہمارے ساتھ ہیں کالر۔ اچھا، اس سے پہلے نسیم کی کال آئی اور ان کی کال کٹ ہو گئی، نفیس صاحب کی بھی کال کٹ ہو گئی تھی، اور دونوں کا یہ کہنا ہے کال خود بخود کٹ گئی، مطلب شاید کچھ ایشو تھا، لیکن جاوید صاحب سے تو بھی اچھے سے بات ہوئی ہے۔ شو ہو سکتا ہے کہ اس وقت کوئی مسئلہ ہو گیا ہو، نیٹ ورک کا ایشو ہو گیا ہو، کچھ اور سلسلہ ہو۔ خیر، اس وقت ایک کالر ہے ہمارے ساتھ۔ ہیلو، السلام علیکم۔
1: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ، ہم ہیں آپ کے ساتھ۔
0: جی، کیا حال ہے شہزادہ سلیم آپ کے؟ ویلکم ویلکم، ہیپی ویکینڈ
1: آپ کو بھی، ہیپی ویکینڈ۔ اور کل ماشاء اللہ جاوید صاحب نے رابطہ کیا، انہوں نے کال کی تو میں نے ان کو کال پہ، یہ نا میں تو آواز پہچانتا ہوں نا، پہلے میں ان کو نا ان کا میں کال کا جو سیلیبریٹنگ کیا نا اپنے موبائل کے حساب سے، میں نے ان سے کہا کہ آپ کی کال آئی ہمارے پہ، کبھی ہم ہمارے موبائل کو اور کبھی آپ کی آواز سنتے ہیں۔ ہاں، یعنی اس طرح ایسا تھا نا کہ کبھی ہم اپنے موبائل کو دیکھتے ہیں، کبھی آپ کی آواز سنتے ہیں۔ کل تھوڑا سا پھیکا رہا، مطلب انتاکشری ہے نا، تو ان کو ون سائڈ ایک سائڈ تو ان کو رہنا پڑے گا۔ میں نے میسج ڈالا ہے تو انہوں نے یہ بھی کیا ہے، مطلب اپریشیٹ بھی کیا ہے، تو آج رہیں گے ان شاء اللہ۔ ان کا کہنا ماسٹر ہے، ہاں ٹھیک ہے، ایک اچھی بہترین۔
0: ہم ایسا کر سکتے ہیں نا کہ ہم تین تین چار چار منٹ اس طرح سے رکھیں اور پھر باقی لوگوں کو بھی موقع مل جائے۔ ہاں، اس طرح سے کرتے ہیں،
1: میوٹ کر کے نا، پھر نا اس طرح سے پھر نا اس میں تین منٹس کا ہے نا، ایسا فٹافٹ چھوٹا سا مکھڑا گائے، لمبا گانا نہیں گانا ہے، یعنی فٹافٹ موقع۔ میں نے تو پہلے سے کہا تھا، دیکھو میں نے جو کیا تھا نا آلریڈی پہلے سے، کیونکہ یہ جو اکثری ہے نا یہ بہت سکسیسفل تو ہو گئی ہوگا، لیکن ٹائم بڑھانا پڑے گا آپ کو، 8:15 اسٹارٹ لینا پڑے گا۔
0: کیسے کروں یہ 8:30 بیسکلی ٹائم رکھا ہوا ہے نا یہاں پہ۔
1: جی جی، تھوڑا سا اوپر آ کر ہے نا، جلدی جلدی اگر کوئی نہیں کرتا ہے تو آپ کے جو ریگولر ہے نا، آپ کے پاس تو سب کے نمبر ہوتے ہیں، تو آپ خود ہی رابطہ کر کے نا، پروگرام کو مطلب کنٹینیو مطلب ہے نا، کرتے رہنا چاہیے۔ اس میں کیا کئی لوگ مصروف رہتے نہیں کر پاتے، کئی لوگ اس کے لیے ڈیلے ہو جاتا ہوگا، اس طرح سے ایسی ساری چیزیں ہیں۔ تو بہرحال سپر ڈوپر نیکسٹ ویک بھی یہی ہے نا، آپ کنٹینیو کریں۔
0: ہاں بالکل، میں یہ سوچ رہی ہوں کہ کنٹینیو کرتے ہیں، پھر وہ ایک وہ بھی ہو جائے گا نا، مزہ آئے گا کہ چلو مطلب ابھی چھٹیوں سے پہلے کا جانے کا وقت ہے، تو میں بھی کچھ یادیں لے کے جاؤں گی آپ لوگوں کی سریلی سریلی آوازیں۔
1: بالکل بالکل، ہم لوگ بھی سب ہے نا مس کریں گے نا، کہ ابھی تو انتاکشری چلا گیا،
0: کتنی ہم پلاننگ کر رہے ہیں مس کرنے کی۔ نہیں لیکن واقعی مطلب یہ ہوتا ہے کہ اس طرح جب آپ جا بھی رہے ہوتے ہیں نا کچھ دن چھٹی پہ، چھٹی کی الگ خوشی ہوتی ہے، لیکن اس سے ہٹ کر جو نا ریڈیو بندہ مس کرتا ہے، مطلب سب سے بات ہو جاتی ہے۔ یہ ایک سیریسلی مطلب نا ہر آرجے کے لیے مجھے لگتا ہے شہزادہ سلیم کہ یہ نا ایک کیتھارسس ہے، ہم آپ لوگوں سے بات کرتے ہیں، بات کر کے ایک اندر سے نا بندہ خوش ہو جاتا ہے۔
1: ہاں ہاں بالکل، ایک یعنی ایک اتنا اپنا پن اور اتنا ریسپانس اتنا اچھا ملتا ہے نا، یہ ساری مطلب فیملی ایک طرف اور ریڈیو ایک طرف، جہاں پہ میری فوکس اور میں نے فیس کیا ہے،
0: ایسے ہی ایسے ہی بالکل ایسی ہے،
1: مطلب دل مطلب مل جاتے ہیں نا، اتنی مطلب بہت خوشی ہوتی ہے۔ تو بہرحال سب سب ماشاء اللہ سب لسنر نے اچھی پارٹیسپیٹ کیا اور کرتے بھی رہنا چاہیے۔ تو ٹاپک پہ آ جاتے ہیں نا،
0: دن منانا ہے آپ نے؟
1: ہاں دن منانا ہے، تو دن منانا ہے تو ایک دن مطلب ایسا منایا جانا، ایک دن ایسا ہونا کہ آج کے روز ہے نا سب لوگ ہے نا پکنک ڈے بنائے،
0: پکنک ڈے،
1: پکنک، ہاں پکنک ڈے،
0: صحیح،
1: ہاں جانا ہے آج، آج پکنک ڈے، یعنی کوئی نہیں جانے والا بھی نا تو کوئی ہے نہیں، محلے میں نہیں ہے، یہاں وہاں کہیں نہیں ہے، سب لوگ کہاں ہے،
0: سب کو لے کے جانا ہے،
1: سب لوگ کہاں ہے، ارے آج تو پکنک ڈے
0: ہے،
1: اس طرح سے ان کا ایک ایکسائٹمنٹ اور ایک تیاری بھی ایک دن پہلے رہے گی لاسٹ نائٹ سے، پکنک ڈے ہے تو جانا پڑے گا۔ तो मैं मेरे ख्याल से मैं वर्ड सही यूज नहीं कर रहा हूँ कि गलत कर रहा हूँ, पता नहीं क्या है, पिकनिक है क्या, पिकनिक
0: है, पिकनिक ही है, सही तो कह रहे हैं, सही कह रहे हैं, बिल्कुल सही कह रहे हैं।
1: जी जी जी, तो वो एक डे मतलब होना चाहिए, तो उसमें ना हर एक को मतलब एक ये रहेगा ना, जैसे मोहल्ले में कोई नजर नहीं आया, कुछ नहीं हुआ, और एक दिन पहले की तैयारियां और ग्रोसरी क्या क्या लेना है, क्या क्या टिफिन तैयार करना है, कल तो पिकनिक डे है, अगला दिन वहां
0: ये अच्छा है वैसे, बाकी सब लोग ना अपने अपने मोहल्ले के जो पार्क्स बने हुए होते हैं, कोई करीब में बीच है, तो सब के सब वहाँ पे पहुंचे हुए हैं, जबरदस्त, बहुत आला, बहुत आला।
1: और कोई इर्द-गिर्द मतलब कोई ऐसा है कि बंदा है ना, कभी मतलब जैसा इंटर किया है और कोई एक दूसरे साथी से मिल गया, क्या भाई क्या यार आज कोई दिख नहीं रहा है, अरे पता नहीं आज तो पिकनिक डे है, वहाँ कब हो गया आज, चलो वहाँ,
0: तुम्हें पता नहीं चला शहजादा सलीम ने पिकनिक डे रख दिया है,
1: अरे आज पिकनिक डे तो आज चलो वहाँ चले, आज सब लोग वहीं मिलेंगे, तो वो बहुत बेहतर। हाँ वो पिकनिक डे का एक अच्छा मतलब होगा, सेलिब्रेट अच्छा होगा और अच्छा एंजॉयमेंट होगा। और ये पिकनिक डे एक ऐसा होता है ना, देखो यानी हर इंसान के रोजमर्रा की जिंदगी में हर एक तरह तरह के मामला है, लेकिन वो अगर पिकनिक पे चला गया, सब लोगों से मिला, बैठा वहाँ, खेला कूदा, खाया पिया, जो है ना ये जो उसकी जो बैकग्राउंड की जितनी घर की प्रॉब्लम्स, टेंशन वगैरह वगैरह जो रहती है ना, तो वो सब एक तरफ, वो तो कहीं दिखती नहीं, दूर दूर तक भूल ही जाता है बंदा, और लेकिन वो की यादें ना जब लौट के आने के बाद भी ना याद रहती है।
0: सही कह रहे हैं,
1: दिनों
0: सही कह रहे हैं, पहले हम लोग जाया करते थे, मतलब जब हम अपने मामू खाला पप्पो मतलब हमारी पूरी फैमिली, क्योंकि वो थोड़े से ना वो इंटरकनेक्टेड कहना चाहिए, आपस में शादी हुई है, तो ददियाल और ननियाल दोनों जो है ना वो एक ही है तकरीबन ना, मिलना जुलना था, तो हम लोग हर साल जाया करते थे गर्मियों में समंदर के ऊपर, लाजमी जाते थे पिकनिक पे, तो वो वाकई इतने दिन याद आते हैं, उसके बाद फिर वो सिलसिला जैसे जैसे बड़े होते गए खत्म हो गया, लेकिन वो बड़े ही कोई मजेदार दिन होते हैं जब आप सब पूरे पूरी पूरी फैमिली मिलके जाती है ना पिकनिक पे, तो बड़ा मजा आता है। हाँ सही, जबरदस्त।
1: कतर में भी देखो जैसे नेशनल डे और ये अपना
0: स्पोर्ट्स डे वगैरह होता है,
1: स्पोर्ट डे होता, तो हमको है ना जैसे करीब करीब आने वाला रहता है ना, जैसे फरवरी आने वाला है, तो जनवरी से ना एकदम एक्साइटमेंट शुरू हो जाता है, और उसके बारे में ना बातें और जो कैंपस वगैरह से मिलके ना स्टेप कैसा है, कितनी टीम आ रही है, टूर्नामेंट का कैसा है, क्या है, वो सारे उसमें ना उलझ जाते हैं ना बिल्कुल, और वो एक्साइटमेंट और एक खुशी है ना बहुत अच्छी होती है, जो कतर ने रखा हुआ है ना स्पोर्ट्स डे, तो सही मतलब इस तरह
0: बड़ा मजा आता है। सही बात है, बिल्कुल ऐसे
1: ही, इसी तरह ना पिकनिक डे का भी ना
0: आपकी कॉल के लिए, हमेशा की तरह बहुत अच्छा लगा बात करके, हैप्पी वीकेंड एक दफा फिर, थैंक यू।
1: टैक्सी में देखो ज्यादा डिस्टेंट है, कोई जल्दी कॉल नहीं कर पा रहा है, तो बिना किसी चीज का आप कॉल कर सकते
0: हैं। चलो ठीक है, बिल्कुल मैं करती हूँ, बिल्कुल मैं करती हूँ, सही हो गया, ठीक है, चले, थैंक यू, ख्याल रखिएगा, लाफिज रही जी। तो हमारे साथ शहजादा सलीम और उसके साथ ही एक और कॉलर है। हेलो, अस्सलाम वालेकुम।
2: वालेकुम सलाम व रहमतुल्लाह।
0: मैं यही सुन रही थी, आज शहजादे तो आ गए, रईस कहाँ रह गए?
2: राइट लाइन में नंबर से पता चल जाता होगा।
0: नहीं नहीं, मुझे अंदाजा भी नहीं होता नंबर का, तो मैं हाँ मैं वही सोच रही थी, मैंने कहा आज भाई रईस भाई नहीं आए।
2: रईस भाई बस कल मतलब जावेद साहब से बात हुआ, माशाल्लाह उन्होंने फोन किया,
0: आज माशाल्लाह सब लोग जो है ना इसी खुशी के साथ आ रहे
2: हैं। जी जी जी, तो मैंने कॉल रिसीव किया तो सलाम, तो मैं बोला नंबर तो मतलब अनसेव नंबर है, तो फिर जब मुझे से उन्होंने सलाम ये किया तो थोड़ा सा मुझे अंदाजा, क्योंकि हम लोग का पास और लोगों का फोन आता रहे, तो थोड़ा सा कंफ्यूज हुए, तो मतलब उन्होंने अपना इंट्रोड्यूस करवाया था, बहुत खुशी हुआ मुझे बात करके,
0: माशाल्लाह
2: अच्छा लगा, बताया उन्होंने मतलब
0: जबरदस्त
2: यार, चलो कम से कम इसके जरिए हम एक दूसरे से जुड़े, बातचीत कम से कम मौके से हुए, फिर उन्होंने व्हाट्सएप का भी नंबर मतलब उस पर थोड़ा सा कुछ अच्छी बातें शेयर करना, थोड़ा सा कम्युनिकेशन समझ लो कि बातों के जरिए उनका, सुबह जो फजर के वक्त जब मेरा नींद खुला तो उनका कुछ मैसेज आया हुआ था, अच्छे अच्छे पोट्री और अच्छे अच्छे मतलब ये शहर के, और उसमें कुछ नसीहतें भी थी और कुछ, तो अच्छा लगता है ये सब
0: अच्छा
2: बातें।
0: अच्छा मॉर्निंग शो में ना कुछ ऐसी बात है, मतलब पहले जब मैं मॉर्निंग शो किया करती थी तो उस वक्त भी लोगों के 100-100 लोगों के ग्रुप्स बन गए थे, तो अब माशाल्लाह से दोबारा से मॉर्निंग का आगाज हुआ है, तो फिर उसी तरह से लोगों का कनेक्शन और सब कुछ हो रहा है।
2: फिरोज भाई थे वो, फिरोज भाई तो मैं उस पर कॉल नहीं करता था, वो बड़ा रेगुलर कॉलर थे वो शायद चले गए।
0: लोगों ने पूरे पूरे ग्रुप्स बनाए हुए थे ना, मतलब हर ग्रुप में कोई 30-40 लोग थे जो आपस में कनेक्टेड थे उस वक्त में भी, जब उस वक्त गुड मॉर्निंग कतर करती थी मैं तो। अब दोबारा से यही सिलसिला है,
2: फोन करते बहुत कम आते हैं, उनका भी बात सुन के माला मेरा उनसे कोई मतलब ही नहीं रहा, लेकिन बस उनके अच्छा लगता था। हम जब

0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें, आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
1: हर आदत बदलती है एक अच्छी नीयत से, और हर अच्छी नीयत की बुनियाद है एक खूबसूरत हदीत। सुनिए हदीत टू हैबिट, हदीत टू हैबिट आरजे महवश के साथ ओनली ऑन FM 107। 107 एक ऐसा प्रोग्राम जहां हदीत सिर्फ सुनी नहीं जाएगी बल्कि जिंदगी में अपनाई भी जाएगी। स्ट्रेस हो, बिजी रूटीन हो, फैमिली प्रेशर या डिजिटल डिस्ट्रैक्शंस, हर हफ्ते एक नई हदीत, एक नई आदत और एक बेहतर जिंदगी की तरफ एक कदम। हदीत टू हैबिट, हदीत टू हैबिट दिल से सुनिए, जिंदगी में अपनाइए।
2: अस्सलाम वालेकुम मिस्टर्स, आप सुन रहे हैं FM 107 कतर। मैं हूं आपके साथ आपकी आरजे महवश खान, और शो लेकर एक दफा फिर हाजिर हो गई हूं आपके लिए हदीस टू हैबिट। उम्मीद करती हूं कि आप लोग बिल्कुल ठीक ठाक होंगे, खुशबाश होंगे और बहुत अच्छा फील कर रहे होंगे। तो हदीस टू हैबिट एक ऐसा शो जहां हम हदीस मुबारक की रोशनी में अपने रोजमर्रा जिंदगी को बेहतर बनाने की कोशिश करते हैं। तो इंशाल्लाह ताला आज भी हम आपके लिए कुछ अहदीस लेकर आए हैं और उनकी रोशनी में एक टॉपिक पे हम डिस्कशन करेंगे और अपनी जिंदगी को इंशाल्लाह ताला बदलने की कोशिशें करेंगे, अपनी जो आदतें हैं उनको थोड़ा सा इम्प्रूव करने की कोशिशें करेंगे। दुनिया में बहुत सी चीजें इंसान को खूबसूरत बनाती हैं, अच्छा लिबास, अच्छी गुफ्तगू, अच्छी तालीम, अच्छी नौकरी, ये सब अपनी जगह अहम है, लेकिन एक चीज ऐसी है जो इंसान की असल पहचान बन जाती है, और वो क्या है? वो है उसका किरदार। और किरदार की सबसे बड़ी निशानियों में से एक चीज है अपने वादे पूरे करना। जी जरा सोचिए, अगर कोई शख्स बार बार वादा करे लेकिन पूरा ना करे तो आहिस्ता आहिस्ता लोग उस पर एतमाद करना छोड़ देते हैं, उसकी बात की अहमियत खत्म होने लगती है, लोग उसके लफ्जों पर यकीन नहीं करते। और सबसे ज्यादा नुकसान सिर्फ दूसरों को नहीं बल्कि उस शख्स के दिल और शख्सियत को होता है। इस्लाम ने हमें सिर्फ इबादत ही नहीं सिखाई बल्कि इखलाक भी सिखाए हैं। नमाज, रोजा, ज़कात अपनी जगह बहुत अहम है, लेकिन इस्लाम ये भी सिखाता है कि इंसान सच्चा हो, दयानतदार हो, अपने वादे का पक्का हो। इसीलिए हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम को नबूवत से पहले भी लोग अल सादिक और अल अमीन कहते थे, यानी सच्चा और अमानतदार। सोचिए, अभी नबूवत का ऐलान भी नहीं हुआ था लेकिन पूरा मक्का आप सल्लल्लाहु अलैहि वसल्लम की सच्चाई और वादा पूरा करने की आदत को जानता था। लोग अपनी अमानतें आप सल्लल्लाहु अलैहि वसल्लम के पास रखते थे क्योंकि उन्हें यकीन था कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कभी धोखा नहीं देंगे। आज के दौर में एक अजीब मसला पैदा हो गया है, लोग वादे बहुत जल्दी कर लेते हैं। कल आ जाऊंगा, कल कर दूंगा ये काम, हाँ हाँ हो जाएगा, मैं जरूर मदद करूंगा, वक्त पे काम मुकम्मल हो जाएगा, लेकिन फिर या तो वो भूल जाते हैं या टाल देते हैं या फिर संजीदगी से लेते ही नहीं। और कभी कभी हम सिर्फ सामने वाले को खुश करने के लिए हाँ कह देते हैं, हालांकि दिल में हमें मालूम होता है कि शायद ये काम हम ना कर सके। क्या आदत आहिस्ता आहिस्ता हमारी शख्सियत को कमजोर कर देती है। मिस्टर्स, वादा सिर्फ बड़ी चीजों का नहीं होता, बच्चे से किया हुआ वादा भी वादा है, दोस्त से किया हुआ वादा भी वादा है, अपने वालदेन से किया गया वादा भी वादा है, हत्ता कि अल्लाह से किया हुआ वादा वादा है। कभी हम कहते हैं मैं रोज कुरान पढ़ूंगा, मैं गुस्सा कम करूंगा, मैं فجر وقت پہ پڑھوں گا. لیکن چند ہی دن بعد ہم خود ہی اپنے وعدے بھول جاتے ہیں. اس لیے آج کا ٹاپک صرف دوسروں کے ساتھ وعدوں کا نہیں بلکہ خود اپنے نفس کے ساتھ کیے گئے وعدوں کا بھی ہے. لسنرز, اعتماد ایک ایسا خزانہ ہے جو ایک دن میں نہیں بنتا. اس کے لیے وقت لگتا ہے, لیکن ایک جھوٹ, ایک دھوکا یا ایک ٹوٹا ہوا وعدہ اس اعتماد کو بہت جلد ختم کر سکتے ہیں. ایک گھر میں اگر وعدے پورے نہ ہوں تو رشتے کمزور ہونے لگتے ہیں. والدین اگر بچوں سے وعدہ کریں اور پورا نہ کریں تو بچے دل سے مایوس ہونے لگتے ہیں. دوست اگر ایک دوسرے پر اعتماد نہ کریں تو دوستی کمزور ہونے جاتی ہے. کاروبار میں وعدہ خلافی ہو تو برکت ختم ہو جاتی ہے. اسی لیے اسلام میں وعدہ پورا کرنا صرف ایک اچھی عادت نہیں بلکہ ایمان کی نشانی ہے. اور یاد رکھیے, وعدہ پورا کرنے کا مطلب یہ نہیں ہے کہ انسان کبھی مشکل میں نہیں آئے گا. کبھی حالات واقعی مشکل ہوتے ہیں, کبھی انسان بیمار ہو جاتا ہے, کبھی کوئی مجبوری آپ کو اچانک سے پیش آ جاتی ہے. اسلام ہرگز ہمیں یہ نہیں کہتا کہ آپ ناممکن چیزوں کا بوجھ اٹھائیں, لیکن اسلام یہ ضرور سکھاتا ہے کہ اگر آپ وعدہ پورا نہ کر سکیں تو سچائی اور ادب کے ساتھ معذرت کر لیں, وقت پر اطلاع دیں اور سامنے والے کے جذبات کا خیال رکھیں. آج کل ایک اور بڑا مسئلہ عام ہے, ڈیجیٹل وعدے. ہم میسج دیکھ کر جواب نہیں دیتے, کسی کو کہتے ہیں میں ابھی بھیجتا ہوں لیکن پھر بھول جاتے ہیں. آن لائن کام وقت پر مکمل نہیں کرتے, میٹنگز میں دیر سے پہنچتے ہیں. ہمیں لگتا ہے کہ یہ چھوٹی چیزیں, لیکن یہی چھوٹی چیزیں انسان کی شخصیت بناتی ہیں. ایک سچا مسلمان وہ ہوتا ہے جس کی زبان اور عمل میں فرق نہ ہو. اگر وہ انشاءاللہ کہے تو واقعی کوشش کرے کہ کام پورا ہو, کیونکہ انشاءاللہ صرف ایک جملہ نہیں بلکہ اللہ پر بھروسہ اور اپنی نیت کی سچائی کا اظہار ہے. اس ہفتے ہم سب ایک چھوٹی سی کوشش کریں گے, ہم وعدے کم کریں گے لیکن جو کریں گے انہیں پورا کریں گے. ہم سوچ سمجھ کر ہاں کہیں گے, ہم اپنی زبان کی حفاظت کریں گے اور اپنے کردار کو مضبوط بنائیں گے. یاد رکھیے, بڑے کردار بڑی باتوں سے نہیں بنتے, وہ چھوٹے چھوٹے سچے عمل سے بنتے ہیں. جب آپ وقت پر پہنچتے ہیں آپ کردار بنا رہے ہوتے ہیں. جب آپ کسی کو انتظار میں نہیں چھوڑتے آپ اپنا کردار بنا رہے ہوتے ہیں. جب آپ ذمہ داری پوری کرتے ہیں آپ ایمان کو مضبوط کر رہے ہوتے ہیں. اور سب سے خوبصورت بات یہ ہے کہ اللہ تعالیٰ ایسے لوگوں کو پسند فرماتے ہیں جو سچے, امانت دار اور وعدہ پورا کرنے والے ہوں. تو آئیے آج نیت کرتے ہیں کہ ہم ایسے مسلمان بنیں گے جن پر لوگ اعتماد کریں,